यो आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यको बाढी परिस्थिति वर्तमान अपरिवर्तित रहेको छ। यस बाढीमा 16 जिल्लाका 3,62,000 भन्दा धेरै मानिस प्रभावित भएका छन् भने बाढीमा परि अहिलेसम्म 30

मृत्यु भइसकेको छ। राज्य आपदा व्यवस्थापन प्राधिकरणले जानकारी गराएअनुसार बाढीले उप्री असमको सराईदेउ, जोरहाट, डिब्रुगढ, धेमाजी, तिनसुकिया, शिवसागर, सुनितपुर, गोलाघाट लगायत नगाउँ, कामरूप र पहाडी जिल्ला कार्बी आङलङ प्रभावित भएको छ। तथ्यअनुसार हालै आएको बाढीले राज्यको 44 राजस्व क्षेत्रमा पर्ने 872 गाउँको 24,210 हेक्टर कृषि जमिन डुबानमा पारेको छ। छिमेकी राज्य नागाल्यान्डमा बादल फुटेर भारी वर्षा हुनाले सराईदेउ, शिवसागर र जोरहाटमा ठूलो बाढी आएको छ। दिखो, दिसाङ, दरिका, जाजी र भोगदोइ नदीको बढ्दो पानीले विस्तृत अञ्चल प्लावित भएको समाचार छ। सेनाले बाढी प्रभावित मानिसहरूलाई सहयोग गर्न अपरेसन जल राहत नामक विशेष अभियान सुरु गरेको छ। प्रभावित मानिसहरूलाई सहयोग गर्न जिल्ला प्रशासनले खोलेको आश्रय शिविरहरूमा वर्तमान 12,700 भन्दा धेरै पीडितहरूले आश्रय लिइरहेका छन्। यता एसडीआरएफ र एनडीआरएफले पनि विभिन्न क्षेत्रमा उद्धार र राहत कार्य जारी राखेको समाचार छ। यसैबीच बाढीका कारण उप्री असम जाने सबै रेल सेवाहरू रद्द गरिएको छ भने तल्लो असमतर्फ जाने रेलहरूलाई डिब्रुगढबाट बगिबिल हुँदै उत्तरी भागबाट चलाउने निर्देशन दिइएको छ। उता ब्रह्मपुत्रमा पानीको स्तर बढ्दै गएको कारण माजुली जाने सबै फेरी सेवाहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ। बाढीको अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले शिवसागर, सराईदेउ र जोरहाट जिल्लामा जुलाई 24 विशेष इन्टर सर्कल रोमिङ सुविधा लागू गरेको छ। यसले तीन जिल्लाका मोबाइल फोन प्रयोगकर्ताहरूलाई तोकिएका क्षेत्रहरूमा आफ्नो मोबाइल सेवा प्रदायकको नेटवर्क नभए पनि निर्बाध मोबाइल सेवाहरू पहुँच गर्न सक्षम बनाउनेछ। मोबाइल सेवा प्रदायकको नेटवर्कमा अस्थायी अवरोध आएमा उपभोक्ताहरूले अन्य उपलब्ध नेटवर्क प्रयोग गर्न सक्नेछन्। यो पहलले आपतकालीन सञ्चार जारी राख्न र उद्धार, राहत र पुनर्वास कार्यहरूलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ। तिनसुकिया डिभिजन अन्तर्गत पर्ने शिवसागर जिल्लाको सिमलगुडी सहर र वरपरका क्षेत्रहरूमा बाढी आएको कारण यात्रुहरूको सुरक्षा र व्यवस्थापनका लागि उत्तर पूर्व सीमान्त रेलवेले सिमलगुडी, नामती आली र सिमलगुडी सेलेङहाट खण्डबीचको रेल सेवाहरू बन्द गरेको छ। त्यसैले डिब्रुगढ र तिनसुकिया जाने धेरै लामो दूरीका रेलहरूलाई रङ्गिया, रङ्गापाडा, डिब्रुगढ मार्गमा डाइभर्ट गरिएको छ। यसका साथै केही रेलहरूको यात्रा छोटो पारिएको छ र तिनीहरूको सुरुवाती स्टेसनहरू परिवर्तन गरिएको छ। केही रेलहरूको यात्रा रद्द पनि गरिएको छ। यता प्रभावित यात्रुहरूलाई सहयोग गर्न विशेष अतिरिक्त रेल सेवा सुरु गरिएको छ र यो सेवा पर्सिसम्म जारी रहनेछ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। असमका परम्परागत सामग्रीहरू, लोक सांस्कृतिक विभिन्न वाद्ययन्त्रहरू र स्थानीय रूपमा उत्पादित उत्पादनहरूले विश्व दरबारमा ऐतिहासिक मान्यता पाएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले हिजो लोकसभामा कोक्राझारका सांसद जयन्त बसुमतारीले सोधेको प्रश्नको जवाफमा सो कुरा बताउनुभयो। उहाँले भन्नुभयो कि असमका 46 स्वदेशी उत्पादनहरूले पहिले नै जिआई ट्याग प्राप्त गर्न सफल भइसकेको छ। मन्त्रीले अझ भन्नुभयो कि चाँडै नै असमको थप 61 परम्परागत उत्पादनहरूलाई विश्व बजारमा चम्काउन जिआईटेक जारी गर्ने प्रक्रिया विचाराधीन रहेको छ। उहाँले अझ भन्नुभयो कि जिआईटेक प्राप्त गर्ने उत्पादनहरू केन्द्र सरकारको मेक इन इन्डिया मार्फत एक जिल्ला एक उत्पादन योजना अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा प्रदर्शनको सुविधा गरिएको छ। तेजपुर विश्वविद्यालयको नेतृत्वमा गरिएको एक महत्त्वपूर्ण अध्ययनले पित्ताशयको क्यान्सरको दुई प्रमुख उपप्रकारहरूको आणविक विशेषताहरूमा आधारभूत भिन्नताहरू प्रकट गरेको छ। तेजपुर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पहिलोपटक उत्तर पूर्वी भारतबाट पत्थरीसँग सम्बन्धित पित्ताशयको क्यान्सर र गैरपत्थरी पित्ताशयको क्यान्सरको ट्रान्सक्रिप्टोमिक विश्लेषण गरेका छन्। यो अनुसन्धान गुवाहाटीको डाक्टर भूपेनेश्वर बरुवा क्यान्सर इन्स्टिट्युट, तेजपुर विश्वविद्यालय र स्वागत सुपर स्पेसियलिटी अस्पतालसँगको सहकार्यमा गरिएको थियो। खेल समाचार। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईले जिम्बाब्वे विरुद्धको 3 T20 क्रिकेट श्रृङ्खलाका लागि असमका कामाख्या सैकियालाई भारतीय टोलीको म्यानेजर नियुक्त गरेको छ। यो श्रृङ्खला आउँदो 23, 25 र 26 जुलाईको दिन हरारेमा खेलिनेछ। श्रेयस अय्यरलाई श्रृङ्खलाका लागि घोषणा गरिएको भारतीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ। सैकियालाई भारतीय टोलीको म्यानेजर नियुक्त गरेको छ। यो श्रृङ्खला आउँदो 23, 25 र 26 जुलाईको दिन हरारेमा खेलिनेछ। श्रेयस अय्यरलाई श्रृङ्खलाका लागि घोषणा गरिएको भारतीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ। सुन्दै हुनुहुन्छ समाचार। आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महबाउबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 6 गते बुधबार औ शुक्लपक्षको अष्टमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:38 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। प्रस्तुत छ घोषक चयनित गीतका कोसेलीहरू, साथै यस कार्यक्रमको बिचमा आज हामी कुरा गर्नेछौँ स्वच्छता, स्वस्थ जीवन र सभ्य समाजको आधारबारे। तर त्योभन्दा आउनुहोस् पहिले सुनौँ कार्यक्रमको यो पहिलो गीत धीराज श्रेष्ठको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषक चयनित गीतका कोसेलीहरू। साथै आज हामी कुरा गर्नेछौँ स्वच्छता, स्वच्छ जीवन र सभ्य समाजको आधार बारे। श्रोताबिन, जहाँ स्वच्छता त्यहाँ आरोग्यता भन्ने भनाइ त हामी सबैले सुनेकै छौँ। आज हामी हाम्रो दैनिक जीवन, स्वास्थ्य र समाजसँग प्रत्यक्ष जोडिएको अत्यन्तै महत्त्वपूर्ण विषय स्वच्छता र यसको महत्त्वका बारेमा कुराकानी गरिरहेका छौँ। स्वच्छता भनेको के हो? आदरणीय श्रोताबिन, स्वच्छता भन्नाले केवल आफ्नो शरीर धुनु वा कपडा सफा लगाउनु मात्र होइन, व्यक्तिगत सरसफाइसँगै आफ्नो घर, आँगन, टोल, कार्यस्थल र समग्र वातावरणलाई नै सफा र सन्तुलित राख्नु नै वास्तविक स्वच्छता हो। हाम्रो स्वास्थ्य र स्वच्छताको सम्बन्ध, सफा वातावरण र निरोगी शरीर एक अर्काका पूरक हुन्। हामीले हात सफा नगरी खाना खाँदा वा अस्वच्छ पानी पिउँदा हैजा, झाडा पखाला, टाइफाइड जस्ता सर्व रोगहरू फैलिन्छन्। घर वरपर फोहोर र ढल जमेमा लामखुट्टे तथा किटाणुहरू हुर्कन्छन्, जसले डेङ्गु र औलो जस्ता गम्भीर बिरामी निम्त्याउँदछ। त्यसर्थ साबुन पानीले मिचीमिची हात धुनु र घर वरपरको वातावरण सफा राख्नु नै अधिकांश रोगहरूबाट बच्ने सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो। विषय सन्दर्भमा कुरा अझै हामी जारी राख्नेछौँ, तर समय भएको छ अर्को एउटा गीतको। आउन सुनौ अञ्जु देवीको कण्ठमा यो गीत।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषक चयनित गीतका कोसेलीहरू, साथै आज हामी कुरा गरिरहेका छौँ स्वच्छता, स्वस्थ जीवन र सभ्य समाजको आधार। श्रोता साथीहरू, स्वच्छतालाई आफ्नो बानी बनाउनका लागि हामीले केही साना तर महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। जस्तै एक, व्यक्तिगत सरसफाई। खाना खानु अघि र शौचालयको प्रयोगपछि सधैँ साबुन पानीले हात धुने बानी बसालौँ। फोहोर व्यवस्थापना। घरको फोहोरलाई जताततै नफालौँ। कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याएर उचित ठाउँमा विसर्जन गरौँ। तीन, पानीको शुद्धता। सधैँ उमालेको वा प्रशोधन गरिएको सफा पिउने पानी मात्र प्रयोग गरौँ। र चार, समुदायको सरसफाइ। आफ्नो घर सफा गरेर फोहोर बाटो वा छिमेकीको आँगनमा फाल्ने बानी त्यागौँ। आफ्नो टोल र सार्वजनिक स्थल सफा राख्नु हामी सबैको साझा जिम्मेवारी हो। याद राखौँ, स्वच्छता कुनै एक दिन गरिने औपचारिकता होइन, यो त हाम्रो जीवनशैली हुनुपर्छ। सफा मानिस र सफा वातावरण नै सुन्दर र समृद्ध समाजको पहिलो पहिचान हो। आफू सफा रहौँ, वरपर सफा राखौँ, निरोगी र सुखी जीवन बिताउँ। आजका लागि स्वच्छता विशेष यो कुरा यहीँ टुङ्ग्याएका छौँ। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। यसैको साथ प्रस्तुत छ कार्यक्रमको अघिल्लो गीत, मानसिंह मुक्तानको कण्ठमा।

श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मेडिमेपको 411.5 मिटर तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। यसैबीच भोलि प्रसारण हुने कार्यक्रमबारे छोटो जानकारी गराउन चाहन्छौँ। भोलि नियमित समाचारपछि नै प्रस्तुत गर्नेछौँ रोजगार समाचार र त्यसपछि नै प्रस्तुत गर्नेछौँ युवाहरूको लागि युवा कार्यक्रम। यो थियो भोलि प्रसारण हुने कार्यक्रमबारे छोटो जानकारी। अघि बढिरहेका छौँ आजको कार्यक्रमको अन्तिम गीततर्फ। सुनाइरहेका छौँ रीता उपाध्यायको कण्ठमा यो गीत।

श्रोताबिन्द रीता उपाध्यायको गीतपछि नै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू यही टुङ्गाइरहेको छौँ। हस्त प्रस्तुता भोलि अपरान्हको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरू लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।